उसकी तो कहीं भी कोई गुंजाइश और इजाजत रह नहीं जाती। फिर इसी तरह मुकातिल कहते हैं इब्दाउ कलाइदिहा व कुर्तिहा व उनुकिहा, तबर्रुज का माना है औरत का अपने हार, अपने बुंदे और गला नुमाया करना, यानी हिजाब इस तरह पहने कि वो कान के पीछे चला जाए तो कांधे नजर आए, गले के पीछे चला जाए तो गर्दन नजर आए, और जो जेवर वगैरह पहना है वो पूरी तरह नुमाया हो, ये तबर्रुज में आ जाता है। मुबर्रत का कौल है, ये एक लुगवी है, मुबर्रत का कौल है कि औरत अपने वो महासिन जाहिर कर दे जिनको उसे छुपाना चाहिए, यानी खूबसूरती की वो चीजें जिनको अल्लाह ताला ने छुपाने का हुक्म दिया, जैसे सूरत नूर में गुजरा है कि वलियद्रिबना बिखुमुरहिन्ना अलाजियुबिहिन्ना, कि वो अपने दुपट्टे, खुमर खिमार की जमा, खिमार दुपट्टे को कहते हैं, अपने सीने पर डालकर रखें, क्योंकि तबर्रुज में सीने का नुमाया करना भी आ जाता है। क्योंकि तबर्रुज का लफ्जी माना क्या है, उभार या उभर कर सामने आना। अबू उबैदा कहते हैं कि अंतुखरिज मिन महासिनहा मा तस्तदई बिही शहवतुर रिजाल, औरत अपने जिस्म और लिबास के हुस्न को इस तरह नुमाया करे जिससे मर्दों को उसकी तरफ रगबत हो, अट्रैक्शन हो, शहवत हो। यहां अरबी में लफ्ज शहवत इस्तेमाल हुआ है, किन्हीं मर्दों के जज्बात को भड़काने वाला लिबास, नाजो अंदाज और वो तमाम चीजें इस्तेमाल करना। वला तबर्रजना तबर्रुजल जाहिलियत अलूला, और जाहिलियत का लफ्ज जो है वो इस्लाम से पहले दौर के कामों के लिए इस्तेमाल होता है, और दौरे जाहिलियत में औरतें, अरब औरतें सर ढांकती थीं, लेकिन ढांकने का अंदाज ऐसे होता था जैसे आजकल आपने कश्मीरी औरतों को बाज़ुकत स्काफ पहने देखा हो, क्योंकि पहन के वो पीछे फेंक देती हैं कि जिससे सीना, गला, हार, कांटे सब जीनत नुमाया हो। तो इस स्टाइल से रोका गया है, ला तबर्रजना तबर्रुजल जाहिलियत अलूला, यानी जाहिलियत अलूला से एग्जाम्पल दे के बात समझाई गई कि उन जैसे नहीं बनना, तुम जाहिलियत के तरीकों को फॉलो नहीं करना, तुम मुसलमान औरतें हो, इस्लाम के तरीके को फॉलो करोगी। तो मुतबर्रिज औरत वो जिसका सर ढका ना हो, तबर्रुज खासतौर पर सर के खोलने के लिए इस्तेमाल होता है, क्योंकि जिस्म पर तो कुछ ना कुछ उड़ा ही होता है। मुतबर्रिजा उस औरत के लिए बोला जाता है जो मर्दों के सामने अपने हुस्न और अपनी खूबसूरती का इजहार करे। तो चादर उतारने की इजाजत किन बूढ़ियों को है, जिनके अंदर अपनी नुमाइश का जज्बा खत्म हो चुका हो। ये बूढ़ी औरत के ऊपर बड़े अच्छे शेर किसी ने लिख के भेजे हैं, है ये बूढ़ी औरत का हाल, सफेद हो गए उसके बाल, सूख चुकी है उसकी खाल, हो चुकी है वो बदहाल, फिर कैसे ओढ़े वो पिशाल यानी चादर, धीमी हो जाए उसकी चाल, खत्म हो जाए उसका जलाल, बात बात पे करे सवाल, है ये बूढ़ी औरत का हाल। तो ऐसी औरत जो है इसके ऊपर कवायद मिन निसा में आ जाती है ये बात, ठीक है, जो अपनी से वो जीनत से आरास्ता हो, खा वो कितनी भी बूढ़ी हो, उनको इजाजत नहीं कि वो चादर उतारें। وَأَيَسْتَعْفِفْنَ خَيْرُ لَّهُنَّ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ يَا أَيُّهَا الَّذِينَ آمَنُوا، اے لوگوں جو ایمان لائے ہو، لا تدخلوا بيوت النبي، نہ تم داخل ہو نبی صلی اللہ علیہ وسلم کے گھروں میں۔ گھروں کیوں کہا گیا، گھر کیوں نہیں کہا گیا؟ جی ہاں، اس لیے کہ تمام ازواج کے لیے الگ الگ حجرے تھے۔ ازواج مطہرات کے نام بتا دیتی ہوں، کیونکہ عموماً ہم ان کے نام بھی نہیں جانتے ہوتے۔ اس میں حضرت خدیجہ ہیں، حضرت عائشہ ہیں، حضرت سودا ہیں، حضرت حفصہ بنت عمر فاروق، حضرت زینب بنت خزیمہ، حضرت ام سلمہ، حضرت زینب بنت جحش، حضرت جویریہ،
حضرت ام حبیبہ بنت ابی سفیان، حضرت میمونہ بنت حارث، حضرت صفیہ بنت حیی ابن اختب، حضرت ماریہ قبطیہ اور سیدہ ریحانہ. الا ان یؤذن لکم، مگر یہ کہ اجازت دی جائے تم کو، الا طعام، کھانے کی طرف، یعنی خود مت جاؤ کسی وجہ سے ہی جاؤ. وجوہات میں کیا وجہ ہو سکتی ہے؟ مثلا کھانے پہ بلایا گیا. غیر ناظرین انہ، نہ دیکھنے والے نہ انتظار کرنے والے، انہ پکنا اس کا، بن بلائے مت جاؤ اور جا کے دھرنا مار کے بیٹھے نہ رہو اور اس بات کی ٹو نہ لگاتے رہو کہ کب کھانا پکے گا تو کھا کر اٹھیں گے. انہ کا لفظی معنی ہے کسی چیز کی غایت اور پختگی، یعنی کسی چیز کا اپنے انجام کو پہنچنا. ولیکن، لیکن، اذا دعیتم، جب بلائے جاؤ تم، فادخلوا، تو داخل ہو جاؤ. فاذا طعمتم، پھر جب تم کھا چکو، فانتشروا، تو منتشر ہو جاؤ، گھر چلے جاؤ. ولا مستأنسین لحدیث، اور نہ آرام پانے والے، انس پانے والے، مشغول ہونے والے باتوں میں، یعنی کھانا کھا کر بیٹھے مت رہو. ان ذالکم کان یؤذی النبی، یہ بات نبی صلی اللہ علیہ وسلم کو اذیت دیتی، تکلیف دیتی. اور یہ حقیقت ہے کہ کسی بھی بامقصد انسان کی زندگی میں ایسے کام بہت تکلیف کا سبب ہوتے ہیں. مثلاً آپ اگر دین کی تبلیغ نہیں بھی کر رہے، کوئی جاب ہی کر رہے ہیں، کوئی اور آپ کا ایسا کام ہے کہ جس میں آپ کو یکسوئی چاہیے، آپ لوگوں سے میل ملاقات بھی چاہتے ہیں، جانا بھی چاہتے ہیں، بلانا بھی چاہتے ہیں، لیکن صرف اس وجہ سے کٹ گئے ہیں ہر چیز سے کہ یہ سب کچھ ایک آفت بن گیا ہے کہ اگر کہیں چلے گئے تو جان نہیں چھوٹے گی، واپس نہیں آ سکیں گے، اور اگر کسی کو بلا لیا تو مصیبت میں پھنس جائیں گے. اس کے پھر یعنی ایک ریئیکشن کیا ہے کہ انسان بالکل انسانوں سے کٹ جاتا ہے. تو اس کا طریقہ کیا کہ اصلاح ہو، سب اپنی اپنی اصلاح کر لیں، بلانے والے بھی اور جانے والے بھی. اور اس میں خاص طور پر یہ بات یہاں اس لیے بھی کی گئی کہ کہتے ہیں کہ حضرت زینب رضی اللہ تعالی عنہ سے جب آپ کا نکاح ہوا تھا تو ولیمے کی دعوت پر جب لوگوں کو بلایا گیا تو بہت دیر تک بیٹھے رہے. اس میں حضرت انس کی روایت ہے کہ رات کے وقت ولیمے کی دعوت تھی، عام لوگ تو کھانے سے فارغ ہو کر رخصت ہو گئے، مگر دو تین حضرات بیٹھ کر باتیں کرنے میں لگ گئے آپس میں. تنگ آ کر حضور اٹھے اور ازواج مطہرات کے ہاں ایک چکر لگایا، واپس تشریف لائے تو دیکھا کہ وہ ابھی بھی بیٹھے ہیں. آپ پھر پلٹ گئے اور حضرت عائشہ کے گھر جا کر بیٹھ گئے. اچھی خاصی رات گزرنے پر جب آپ کو معلوم ہوا کہ وہ چلے گئے ہیں، تب آپ حضرت زینب کے مکان پہ تشریف لائے. تو اس کے بعد تو بالکل ناگزیر ہو گیا کہ لوگوں کو ایسی بری عادتوں پر متنبہ کر دیا جائے. جب بعض اوقات ایسا ہوتا نا کہ سب چلے جاتے ہیں تو صرف ایک دو ہی نہیں اٹھتے، اور وہ آپس کی گفتگو اور بحثوں اور سیاست کی ڈسکشنز میں لگے رہتے ہیں. اس کا نہ اہل خانہ سے کوئی تعلق ہوتا ہے، نہ کسی اور کو اس سے کوئی دلچسپی ہوتی. تو یہ بھی ستانے کے انداز ہیں. ان ذالکم کان یؤذی النبی، یہ حرکتیں تمہاری نبی صلی اللہ علیہ وسلم کو اذیت دیتی ہیں. فیستحیی منکم، مگر وہ شرم کی وجہ سے کچھ نہیں کہتے، حیا کی وجہ سے کچھ نہیں کہہ پاتے. واللہ لا یستحیی من الحق، اور اللہ حق بات کہتے ہوئے شرماتا نہیں. جیسے پہلے پارے میں بھی آتا نا، ان اللہ لا یستحیی ان یضرب مثلا ما بعوضۃ فما فوقها. پھر اس کے بعد فرمایا، وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا، اور جب تم سوال کرو ان سے کسی بھی کام کی چیز کا، فائدے کی چیز کا، ضرورت کی چیز کا. متاع کہتے ہیں نا برتنے کی چیز، برتن وغیرہ جیسے ہوتا ہے، برتن کو بھی برتن اسی لیے کہتے ہیں نا. وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا، اور جب مانگنا ہو تم کو ان سے کچھ ضرورت کی چیز، فَاسْأَلُوهُنَّ، تو مانگو ان سے، مِن وَرَائِ حِجَاب، حجاب کے پیچھے سے، پس پردہ، پردے کے پیچھے سے مانگو، سامنے آ کر نہیں. یہی آیت ہے جس کو آیت حجاب کہا جاتا ہے.
بخاری میں حضرت انس بن مالک کی روایت ہے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ اس آیت کے نزول سے پہلے کئی بار حضور صلی اللہ علیہ وسلم سے عرض کر چکے تھے کہ یا رسول اللہ صلی اللہ علیہ وسلم آپ